0: سامعین، ابھی آپ نے غلام علی کی دلکش آواز میں ایک غزل سماعت فرمائی، اور اب وقت ہے پروگرام کی آخری پیشکش کا. پیش ہے ایک دلچسپ افسانہ جس کا عنوان ہے یوں بنتے ہیں افسانے. اس افسانے کی خالق ہیں محترمہ سلطانہ خانم حجاب.
1: سائمہ بہت دیر تک بت بنی بیٹھی رہیں. الیاس جا چکے تھے پروموشن پر دوسرے شہر، اور اب گھر کاٹنے کو دوڑ رہا تھا. سائمہ کبھی اس گھر میں اکیلی نہ رہیں. کہنے کو ماشاءاللہ دو جوان بچے تھے ساتھ میں، بیٹی نازیہ جو فرسٹ ایئر میں تھی اور بیٹا ادریس جو ٹویلتھ میں تھا. مگر الیاس شوہر تھے، گھر کی باہر کی تمام ذمہ داریوں کو سنبھالتے. سائمہ نے تو اب تک صرف کچن سے متعلق معاملات ہی دیکھے تھے، اس میں بھی کبھی کبھی شوہر کی صلاح درکار ہوتی. جیسے تیسے شام ہوئی تو نازیہ چائے بنا لائی، تینوں نے چائے پی، کچھ موڈ بدلا. ایک پڑوسن آ گئیں تو کچھ دل بہلا، پھر رات کے کھانے کے انتظام میں وقت کٹا. رات گہرائی تو پھر وہی احساس سے تنہائی جاگا. تمام کاموں سے فارغ ہو کر باہر کے مین گیٹ میں تالا ڈال دیا گیا، اور وہ سب ایک ہی کمرے میں سمٹ گئے. سائمہ نے دونوں بچوں کو اپنے ہی کمرے میں سلانے کا فیصلہ کیا. لائٹ دیر تک جلتی رہی، بچے ماں کی موجودگی میں خوش تھے، بے فکر ہو کر سو گئے. لیکن ماں کی آنکھوں میں نیند نہیں تھی، وہ جاگتی رہی. مکان دو منزلہ تھا، نیچے سب رہتے تھے، اوپر ایک بڑا ہال، کچن اور لیٹ بات تھا. یہ پورا حصہ الیاس کے تصرف میں تھا. ہال کے ایک حصے میں ان کی لائبریری تھی، جہاں عموماً روزانہ اور چھٹی والے دن خصوصاً دوستوں کی محفلیں آراستہ ہوتیں. دنیا کے ہر مسئلے پر تبادلہ خیال ہوتا، چائے ناشتے کے دور چلتے، کبھی کبھی بچے بھی وہاں کھیلتے، اور سائمہ اکثر کپڑے وہیں دھوتی اور سکھاتی تھیں. کھلی آنکھوں میں گئے دنوں کی یادیں ابھرتی رہیں، اور رات آدھی سے زیادہ گزر گئی. وہ لیٹے لیٹے چھت کو تاکتی رہیں، خیالوں کا دریا بہتا رہا. تبھی کوئی دھم کی آواز ان کے کانوں سے ٹکرائی. کوئی چیز گری تھی یا کوئی کودا تھا. آواز چھت کی طرف سے آئی تھی. ان کی سانسیں بے ترتیب ہونے لگیں اور کان جیسے چھت پر جا پہنچے. کچھ دیر خاموشی رہی، پھر لگا کوئی چیز گھسیٹی جا رہی ہے. وہ پسینے میں تر بتر ہو گئیں، ہمت کر کے لائٹ بند کر دی اور کھڑکی کے پاس آ کر کھڑی ہو گئیں. اس کے سوراخ سے آنکھ لگا دی، زینے خاموش تھے، برآمدے میں بھی کوئی نہ تھا. بہت دیر کھڑی رہیں، پھر واپس آ کر بستر پر لیٹ گئیں، لیکن کان محتاط رہے. وقت گزرتا رہا، یہاں تک کہ ان کی آنکھیں بھی جھپکنے لگیں، اور ذہن ڈوبنے سا لگا کہ اچانک پھر کوئی آہٹ جیسے دروازہ کھولا گیا ہو. کچی نیند تھی، ذرا میں ٹوٹ گئی اور پھر نہ لگی. یہاں تک کہ صبح کی اذانیں شروع ہو گئیں، گلی میں ہلچل سی ہونے لگی. پڑوس کے کریم بھائی نے دروازہ کھولا، کسی کو سلام کیا، تب سائمہ کی جان میں جان آئی. انہوں نے اٹھ کر وضو کیا، نماز پڑھی اور بستر پر دراز ہو گئیں. صبح 5 بجے بیدار ہونے والی، 8 بجے صبح تک سوتی رہی. دن میں بچوں کے ساتھ اوپر جا کر دیکھا، سب نارمل تھا. دروازہ، اس کے تالے چیک کیے، زمین کو غور سے دیکھا، دیواروں پر گہری گہری نظریں ڈالی، کچھ بھی خلاف معمول نہ تھا. پھر جب بچے اسکول چلے گئے تو سائمہ نے اپنی نیند پوری کی. رات کو آنا تھا، وہ پھر آئی، اور شب گزشتہ کی مانند اندیشوں اور خوف سے بھرپور آئی. اب سائمہ نے اپنے بڑے بھائی عاصم کو بلایا، جو اسی محلے میں رہتے تھے. انہیں ساری بات بتائی. سن کر وہ ہنسے اور بہن کو سمجھایا، لیکن وہ سمجھنے کو تیار نہ ہوئیں. جو ان پر بیت رہی تھی، وہ کسی طرح وہم ماننے کو تیار نہ تھیں. ہفتے کو الیاس آئے، سن کر وہ بھی ہنسے، لیکن بیوی کو پریشان دیکھ کر سوچ میں پڑ گئے. عاصم کو پھر بلوایا گیا، اور دیر تک سر جوڑ کر سوچ بچار کرتے رہے. بعد میں یہ طے پایا کہ بالائی منزل کرائے پر اٹھا دی جائے، اور یہ ذمہ داری عاصم کے سر ڈال کر الیاس پھر روانہ ہو گئے. اتفاق سے انہی دنوں عاصم کے ایک دوست کا مکان زیر تعمیر تھا، اور ان کے بیٹے کے لیے انہیں ایک الگ مکان کی ضرورت تھی، جس کی نئی نئی شادی ہوئی تھی. انہیں سائمہ کا مکان پسند آیا، اور وہ لوگ کرایہ دار بن کر آ گئے. دونوں کے مزاج بہت اچھے تھے. سائمہ سے، اور خصوصاً نازیہ سے، نئی نویلی دلہن مانوس ہو گئی. بڑے اچھے دن گزرے، لیکن 6 ماہ دیکھتے دیکھتے ہی ختم ہو گئے، اور وہ لوگ چلے گئے. اب مکان پہلے سے زیادہ سنسان لگنے لگا. مکان کرائے سے دینا ہے کا بورڈ دروازے پر آویزاں کر دیا گیا. کچھ لوگ آئے مگر بات نہ بنی. اس دن ایک خاتون اپنی دو بیٹیوں کے ساتھ آئیں. बेवा थीं। बेटियों के अलावा एक बेटा था जो किसी फैक्ट्री में काम करता था। उसकी ड्यूटी कभी दिन में होती और कभी रात में। उन्होंने मजीद बताया कि वो मौजूदा मकान इसलिए खाली कर रही हैं कि मालिक मकान की बेटी उनके बेटे पर डोरे डाल रही हैं जो उनके लिए नाकाबिल बर्दाश्त थे। बकौल उनके, ऐसी आवारा लड़कियां उन्हें बिल्कुल पसंद नहीं। साइमा उनकी हाँ में हाँ मिलाती रहीं। उन्होंने भाई को बताया, मिजाज की तेज़ हैं मगर उन्हें होना भी चाहिए, आखिर दो बेटियों का साथ है। सीधी बनकर रहेंगी तो लुट जाएंगी, शोहर है नहीं बेचारी का, फिर भी हिम्मत है कि वो लड़कियों के साथ रह रही हैं और दुनिया का मुकाबला कर रही हैं। लिहाजा उन्हें हरी झंडी दिखा दी गई और वो जल्दी घर में मुंतकिल हो गईं। उन लोगों के आने से घर में चहल पहल हो गई। वो अक्सर छत से गली में आने वाले फेरी वालों को आवाज़ देकर रोक लेती, मोल भाव होते चीज़ें खरीदी जाती, आसपास के लोगों से भी बातचीत होती। लड़कियां दसवां पास कर चुकी थीं और अब घर में माँ के साथ सिलाई करती थीं, फैशन करती और माँ के साथ ही बाहर जाती, जिनका इरादा उन्हें जल्द ही रुख्सत करने का था। लड़का अलबत्ता बहुत कम नज़र आता था, घर में उसका होना ना होना बराबर था। बहरहाल कुल मिलाकर वक्त ठीक ठाक गुजर रहा था। फिर इम्तहानात का ज़माना आया और गर्मी अपने शबाब पर पहुँच गई। नाजिया के तमाम पेपर निपट चुके थे और वो आखिरी पेपर था। वो कूलर के सामने बैठी किताब में गर्क थी। रात के 11 बज चुके थे तभी लाइट गायब हो गई। नाजिया ने कुछ देर इंतज़ार किया फिर मोमबत्ती रोशन कर ली, मगर गर्मी और घुटन से परेशान होकर उठ बैठी। मौके को देखकर मच्छर भी चले आए। आधा घंटा गुजर गया लेकिन लाइट ना आई। न वो पढ़ सकती थी न आराम कर सकती थी। अचानक उसे कुछ ख्याल आया, अम्मी मैं छत पर जाकर पढ़ लूँ, उसने कहा। लेकिन बेटा वो लोग तो शादी में गए हैं, दरवाज़ा बंद होगा। देखती हूँ, कहकर नाजिया सीढ़ियों की तरफ बढ़ गई। ऊपर पहुंचकर देखा दरवाज़ा सिर्फ भिड़ा हुआ था। वो खुश हो गई और छत पर चली आई। हवा तो कुछ खास नहीं थी मगर हाँ घुटन नहीं थी। और फिर सड़क की दूसरी तरफ लगे लैंप पोस्ट से रोशनी आ रही थी जो उसके लिए काफ़ी थी। उसने टहल टहल कर याद करना शुरू कर दिया। अंदर कमरे में किराएदार लड़का सो रहा था, उसकी दिन की ड्यूटी थी। रात को उसने शादी में जाने से बिल्कुल इनकार कर दिया, उसे कोई दिलचस्पी नहीं थी और वो सोना ज्यादा बेहतर समझता था। गहरी नींद काफी देर बाद टूटी क्योंकि कूलर बंद हो चुका था, लेकिन वो गुनूदगी के आलम में बिस्तर पर ही लेटा रहा आंखें बंद किए हुए। फिर उसने दीवार की जानिब करवट ली तो धुंधली आंखों को दीवार पर कोई परछाई नजर आई। उसने आंखें मसल कर देखा, परछाई इधर से आती उधर चली जाती। क्या कोई है, उसने सोचा, यकीनन कोई है। उसने पलट कर छत की जानिब देखा, अंधेरे में कोई चल रहा था। कौन होगा, सब लोग तो शादी में गए हुए हैं। अचानक उसे ख्याल आया, कोई चोर तो नहीं है। और ये सोचकर वो सिर्फ हाफ पैंट पहने हुए छत की तरफ लपका और सख्त आवाज में बोला, कौन है। नाजिया ने सुना और किसी को अपनी जानिब आते देखा तो लरस कर रह गई। बेख्तियार कदम जीनों की जानिब उठ गए। पहले जीने पर कदम रखते ही लाइट आ गई, साथ ही कुछ आवाजें सीढ़ियों से ऊपर की जानिब आती हुई महसूस हुईं। नाजिया ने पलटकर ऊपर देखा, नीम बिरहना लड़का पहली सीढ़ी पर खड़ा और वो आगे बढ़ी। जीने का मोड़ आ गया था तभी सामने देखा किराएदार खातून मैं अपने दोनों बेटियों के सामने खड़ी हूँ। उसे देखकर और फिर अपने बेटे को देखकर उनके चेहरे का रंग अजीब हो गया। एक तीखी आवाज गूंजी, क्या हो रहा है यहाँ। कुछ नहीं मम्मी, कहकर लड़का तेजी से वापस मुड़ गया और नाजिया सीढ़ियाँ उतर गई। ऊपर से बहुत देर तक चीखने चिल्लाने की आवाजें आती रहीं और नाजिया जारो कतार रोती रही।
0: सामईन, अभी आपने अफसाना यूं बनते हैं अफसाने समाअत फरमाया, जिसे सुल्ताना खानम हिजाब ने तहरीर किया है। इसी के साथ हफ्तावार उर्दू प्रोग्राम आईना अपने इख्तिताम को पहुंचता है। रुखसत होने से पहले हमारा पता नोट फरमा लीजिए। हफ्तावार उर्दू प्रोग्राम आईना, मारिफत स्टेशन डायरेक्टर, आकाशवाणी शामला हिल्स, भोपाल। पिन कोड है 462002। इसी के साथ रुजदा को इजाजत दीजिए। आदाब।